0: It's 1 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: We will go to any extent for the security of Harmano Sharifan and the Kingdom of Saudi Arabia. To any extent as asked and required by our Saudi people. It should be clear that the people of Pakistan stand shoulder to shoulder with the Saudi brothers and sisters. There should be no doubt on that.
4: हिते ठा नथो करे सकजे सऊदी जी सलामती लाए पाकिस्तान हर हद पार करने लाए तैयार आए डीजी आईएसपीआर लेफ्टिनेंट जनरल अहमद शरीफ चौधरी अरब टीवी के इंटरव्यू दीदे चयो आए त सऊदी अरब जे सिक्योरिटी लाए पाकिस्तान जो अजम गैर मशरूत आए के बेजारियाने कदमन खिलाफ सऊदी भारन सा गड बीठल आयाऊं पाकिस्तान हरमैन शरीफें जे हिफाजत लाए ते मौजूद आए के बेजारियत खिलाफ सऊदी दिफा कंदा रहंदासी
5: خیبر پختونخوا میں سیکورٹی فورس جو آپریشن ہندوستانی فتنے جا ڈہ خارجی دہشتگردی بارودی سرنگ جی دھماکے میں پاک فوج جا چھ جوان بھی شہید آئی ایس پی آر موجب اتر وزیرستان میں آپریشن دوران چھ خارجی دہشت گرد مارجی ویا چکرن دوران چار دہشت گردن کے جہنم بھیڑو کو ویو کاروائن دوران چھ جوان بھی شہید تھیا صدر آصف علی زرداری وزیر اعظم شہباز شریف پارا دہشت گردن خلاف کامیاب کاروائن تے فورسز کے بھیٹا پیش کی وی شہید جوان قوم جا ہیرو قرار دینا ویا
4: ایران جنگ بابت وڈو فیصلو کرن وارو آیا بیر جنگ شروع کئی ہوئی ایران کے تباہ کرن جو فیصلو بھی تھی سکے تو امریکی صدر ڈونلڈ ٹرمپ چے آئے تا ایران معاہدو کرن چاہے تو پر ان وقت معاہدے لائے تیار نہ ہے اساں اڑو معاہدو کنداسیں جے کو اساں لائے بہتر ہوندو امریکہ ایران جے ایٹمی میزائلن کے صلاحیت کے ختم کرن چھڑے آئے اسلام آباد میں احتجاج کھان کیر بھی روکے نتو سکے کا بھی ذاتی ایجنڈا نہ ہے کو مسات رنو تا حال تو تبدیل تھی ویندیو اسلام آباد میں
2: آپ سن رہے تھے GAFM نیٹ ورک پر KTN نیوز
6: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 0307 3592120

0: सोनी अज त ॾाढी ख़ुशि थी लॻे।
1: हा साईं, ॻाल्हि बि अहिड़ी आहे।
0: भला मूंखे बि ॿुधाए कहिड़ी ॻाल्हि आहे।
1: चाचे, जुम्मनि जी खु़शहाली जो राज़ ख़बर पियो आहे।
0: छा छा?
1: उहे पंहिंजे ढोरनि खे जी जान सां खरचारो मसालो पिया खाराइनि। हीअ चारो ढोरनि जो हाज़मो दुरुस्त करे थो, ढोर सिहतमंद थियनि था, गोश्त सां गॾो गॾु खीर बि वधे थो।
0: वाह सोनी वाह, वाह जी ॻाल्हि ॿुधाई। पर किथे मिलंदो इहो जी जान सखर चारो मसालो?
1: साईं, रेडीअ ते था ॿुधाइनि, ॿुध ऐं अची वठी अच।
0: मां हाणे ई थो वञां त जीअं असीं बि खीर वधायूं ऐं नोट कमायूं।
1: हा साईं हा।
2: जी जान चारो मसालो हर वेझे पंसार स्टोर ऐं जानवरनि जे डॉक्टर खां नालो वठी ख़रीद करियो।
3: मेहराबपुर ऐं भरपासे जी आवाम लाइ खु़शख़बरी, पेट्रोल जे ख़र्च मां जान छॾायो ऐं रोज़ जे ख़र्च खां बचो। A1 आटोज़ पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक ख़रीद करियो। स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिणु मौजूदु आहे। उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 आटोज़ थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक, इलेक्ट्रिक रिक्शा, पेट्रोल लोडर, रक्षा ऐं CNG रिक्शा पिणु दस्तियाब आहिनि। ते लाइ मलिक खुशी मोहम्मद 0302-3295894 ऐं फेस मोहम्मद पहियार 0300-311-8956। A1 आटोस मेहराबपुर, नालो आहे एतमाद जो।
4: धर्माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी खुद पोलियो रंस दा कदमुनो द्रवले हुंशी نو پدی وجہ د پولیو د ہر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومان ته د پولیو د مخنیوي دوه ساسکي ورکول مهیروي زکه چې هم دغه ساسکي د ماشومان د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزري مومي پولیو یعنی مستقله مازوري
5: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھی کنسلٹنٹ ایم فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

0: روشنی جو قافلو منزل طرف گامزن، مظہر اسکول سسٹم محراب پور، شاندار تدریسی عمارت، پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد، محنتی مشاق تجربے کار تدریسی عملو، سرسبز باغیچو، بائک کار پارکنگ، بہترین فرنیچر، شاندار کمپیوٹر، فزکس، کیمسٹری بایولوجی جو لیبارٹریوں، آڈیو ویژول لیکچر سسٹم جی سہولت، کیمسٹری، فزکس، بایولوجی، ریاضی انگلش تے خصوصی توجہ، انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ، راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ، تحریر، تقریر ذہنی آزمائش جا مقابلہ، پنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو۔ ودھیک رابطے لائے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، کانٹیکٹ نمبر 03000027234، نثار احمد میمن، پرنسپل مظہر اسکول سسٹم مہراپور، کانٹیکٹ نمبر
1: 0301-386-5453۔ السلام علیکم ادا۔
2: وعلیکم السلام ادا، چھو پریشان آئیں؟
1: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو، چھا کجے
2: ادا دکان جی مشوری کرائی تھئی؟
1: نہ ادا
3: یار، اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو، مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی، کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی۔
1: مجھے دکان جی بے ڈرندی؟
2: ہاں ادا، کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے۔
1: ادا جلدی کر، مکھے بونجی ایڈریس تو بدا۔
3: آفیس جی میرا پور ایف ایم 94، نزد گرلس ڈگری کالج، حالانی روڈ، میرا پور۔ رابطے لائے منصور احمد میمن 0301-380-8343۔
4: اپنا شہر، اپنا گھر، مہراب پور، اور مہراب پور کی آواز جی اے ایف ایم 94۔
5: آواز تھوڑا کٹجے پیو، مجھا میٹھا بھا، مجھا سجن سائیں، تھوڑا آواز کٹجے پیو، سگنل جے طرف ونجا، مکھے وری بدھا تے ڈاکٹر صاحب بھی سمجھے، ماں بھی سمجھا۔ اساں
6: جی بہن آ ان کے اکھن میں سورا ڈالن، ان کے چھو سمجھو کہ دوا کو
5: کوئی نہ تھو چلے۔ اچھا اکھن میں سورا ہے، دوان دے باوجود بھی نہ تھو چلے۔ سبانے چھنچر جو ڈی آ ہے، چیک اپ فیس ڈاکٹر جی فری آ، آؤں تو کہ یہ مشورہ دینوں سے ادھی کے صبح سا وٹھیا 10 بجے ڈاکٹر صاحب پجی ویندوا۔ ودی کے ایف ایم بدھ ڈاکٹر صاحب تو کہ بدھائندو کو نہ کو ہن مل دس دیندی، پر فرسٹ ایڈ ہوندی، اللہ سے کندو انشاءاللہ ادھی جی صحت یاب تھی ویندی۔ بدھ ایف ایم بدھ جی ڈاکٹر صاحب۔ سر
7: جسیں جے کہ تکلیف پرانی ا تو ماں بہتر پریفرنس دیندایو تو ان کے روبرو جسے چھ جو اکھن جڑی گال ہے روبرو ڈسی دوا ریکمینڈ کرنا ہوں، یا وری جو کو مسئلہ ہوں تو آئے انہیں جو حل کرنا ہوں، ٹھیک ہے سیں؟
5: ادیان دوا وغیرہ ورتیا پر کو فرق نہ،
7: روبرو ڈکھارن تو ودیک بہتر
5: ہو۔ شاہ سائیں وانگر تڈے فکیوں فرق کن جڑے امر کرو ان کے۔ ایک کالر لائن دے موجود ہے، کال دی طرف ویندا سی۔ السلام علیکم سائیں، مجا کیر صاحب گل ہے پیو؟
8: او گاڑی،
5: ہاں حکم کرے بھا، اسا کے چھا پچھندو ڈاکٹر صاحب کا؟ اچھا ننڈ کون دیتے ہیں؟ بلڈ پریشر چیک کرایا تھا اسے؟
8: جی جی۔
5: اچھا گھنو پیٹو تھا؟ جی 180 پانے 180 دے کیڈا ننڈ رہی ایڈو جو ودھیل ہوں بلڈ پریشر کے مانو کے ننڈ رہی ہاں اترو بلڈ پریشر جو ودھیل ہوں تو کھائی ننڈ کون ہندی 180 دے علاج کرائے کرائے بیٹھو ہاں ہلو صبح جو ڈاکٹر صاحب گچ دیکھار انشاءاللہ ڈاکٹر کا علاج کرا تیار تھی ہندو بابو تن جو بدھ ایف ایم بدھ ڈاکٹر صاحب کے بدھائندو۔ جی سر
7: جسے بالکل بلڈ پریشر بدل ہوندو ہے تو ظاہر یا تا دماغ بجھل ہوندو ہے، ان دے کرے ایک تا جسے اسا ٹچے چاچو تا لون ہن جو بالکل بند کر، مانی بالکل پھکی جو کھان گھر، بھاجی جی گی میں کھائن تھا تو بھاجی تیل میں کھائن تھا، ڈسو کچھ دوا اثر کردی ہے، اد کا متے میں چند آیا تو پرہیز فائدہ دینو ہے، جی پرہیز تاج نہ ہوں کہڑے بھی معتبر ڈاکٹر کا دوا وٹو تو فرق تاکہ کون پوند، ان کے پرہیز تاج تمام ضروری ہے۔ لون بند کرو ہے، گی بند کرو ہے، ترپچ بند کرنی ہے، کھٹی شی بند کرنی ہیں، متھے کا بہانا رکھی ان کے جو ہے سو آرام کرن گھرجے، پانی زیادہ استعمال کرن گھرجے، اڑے طریقے سے جو ہے سو بھی خوڑ سارا اسباب ہیں، رگو ایک تو परे खां पेशेंट खे अहिड़े तरीक़े सां ॿुधाइण लाइ की जॾहिं पेशेंट साम्हूं ईंदो आहे हुनजी हिस्ट्री वरिती वेंदी आहे हुनखे ॾिठो वेंदो आहे उनखां पोइ हुनखे दवा ॾिनी वेंदी आहे त उहो पेशेंट बिल्कुलु ठीकु थींदो आहे लेकिन हीउ कुझु एहतियाती तदाबीर आहे ऐं राति जे टाइम में चांहि जो पीअणु इंतिहा नुक़सानकार आहे ख़ासि करे अहिड़े क़िस्म जे पेशेंट्स जे लाइ त उनखे राति जे टाइम में चांहि में बिल्कुलु बंदि कई वञे वॾी
5: महिरबानी
9: बिल्कुलु
5: सही आहे इहो खानदानी वार छणंदा अथव या जेको सिर्फ़ तोसां मसइलो आहे इलाज मौजूदु आहे तव्हांजा वार किरण बि बंदि थी वेंदा हथां नवां वार जेका तव्हांजा फुटण शुरू कंदा डॉक्टर साहिब वटि इन जो इलाज मौजूदु आहे वधीक एफ एम ॿुधो न त रूबरू ॾेखारे वञोसि त बहितर थींदो
7: बिल्कुलु सही त जेको आहे इलाज बिल्कुलु मौजूदु आहे ऐं होम्योपैथिक जे दवाउनि वसीले ई इलाजु मौजूदु आहे ऐं पहिरां हिकु त मां सभिनी उन्हनि भाइरनि खे दोस्तनि खे भेनरुनि खे ज़रूरु ॿुधाईंदासीं त जेके वेंझी ईंदा आहिनि ऐं पोइ वठ वठां जेको आहे कंदा आहिनि मालिश जी या मालिश ज़ोर सां पहिरां राति जो घणा चंपी ॾियारींदा आहिनि त इहो जेको ज़ोर सां मालिश करणु आहे इहो वारनि जी जेकी जड़नि खे वधीक टोड़े छॾींदो आहे इन जे करे फिंगर टिप्स तव्हां ॿुधो हूंदो सिर्फ़ु आङुरनि जी हल्की हल्की हुन में जेको आहे सो मसाज कबी आहे जंहिंसां सर्कुलेशन ब्लड जेकी आहे सो वारनि में अचे ऐं उन सां जेको आहे सो वार टुटंदा न आहिनि वरंदो उन में नओं रतु जेको आहे सो गर्दिश कंदो आहे ऐं उहो वधण जे तरफ़ ईंदो आहे ऐं छो था टुटनि उन जा खोड़ सारा असबाब आहिनि दिमाग़ जी कमज़ोरी हूंदी आहे या कुझु अहिड़ियूं दवाऊं माण्हू इस्तेमालु कंदो आहे जंहिंजा साइड इफ़ेक्ट्स हूंदा आहिनि या ख़ानदानी अढ में जेको आहे सो ईअं हूंदो आहे या कुझु खाधनि जी कमी जे करे या कुझु खाधनि जी ज़्यादती जे करे इहे मसाला हूंदा आहिनि उहो मरीज़ जॾहिं साम्हूं ईंदो आहे त उनखे पोइ दवा ॾिनी वेंदी आहे त उहो ठीकु थी वेंदो आहे सो इन जे करे अधे खे बि मशवरो ॾींदासीं त रूबरू ॾेखारे ऐं पोइ ई जेको आहे सो दवा वठूं
5: राम सिहत जी ॻाल्हि जीअं मेरा पर एफ एम 94 तव्हांजी ख़िदमत में लाइव पेश कयो पियो वञे डॉक्टर साहिबु हर अरबा ख़मीस जुमे छंछरु आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली मोहम्मद कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि कहिड़ी बि बीमारी हुजे उन्हनि जो डॉक्टर साहिबु इलाज कंदा आहिनि का बि बीमारी लाइलाज नाहे कॾहिं बि मायूस नाहे थियणो भली अधरंगी वारो हुजे गुर्दनि जो इन्फेक्शन हुजे चेहरे जो रंग सारो हुजे चेहरे जी ख़ारिश हुजे फट फुरड़ियूं स्किन जा जेके बि प्रॉब्लम हुजनि ॾढ हुजनि या जेको आहे सो ॿारनि में कद जो न वधणु जिन ॿारनि जो कदु नथो वधे औरतुनि में वज़न जिन जो नथो वधे या जिन औरतुनि जो वज़न वधी वञे थो हुनखे वज़न घटाइणो आहे औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि गुर्दे जी पथरी मसाने जी पथरी पिते जी पथरी बवासीर यानि पाइल्स ऐं इन खां अलावा नक जी हॾी वधियल हुजे गले जा गुदूद हुजनि या प्रोस्टोड जेको गुदूद थिए थो इंसान खे उन्हनि जो बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि 0301-2196-851 लाइव कॉल जो नंबर आहे कॉल जी तरफ़ वेंदासीं ॾिसूं किथां जो कॉलर हूंदो अस्सलाम
10: अलैकुम
5: दुआ अलहमदिल्ला तव्हां ॿुधायो मुंहिंजा साईं केरु पियो ॻाल्हायो हाणे तव्हां ॻाल्हायो या नंढड़ी खे ॻाल्हायो
7: बीमारी लॻल हूंदी आहे या जेको आहे सो जान सां को ॿियो मसइलो हूंदो आहे रूबरू ॾिसी करे उनखे दवा ॾिनी वेंदी आहे बाक़ी फ़िलहालु अधे खे इहो मशवरो ॾींदासीं त रोज़ाना राति जो 10 दाणा बादाम 10 दाणा ईराणी चणा राति जो पाणी में पिसाए रखनि सुबुह जो नेराणे मुंहिंजे खल लाइ चॿाड़े छॾनि इनशा ताला उन सां बि काफ़ी अफ़ाको थींदो लेकिन रूबरू ॾेखारण सां जेको आहे सो दवा जे रस्ते जेकी ट्रीटमेंट कंदासीं उन सां बि इज़ाफ़ी फ़ाइदो थींदो
5: असीं दोस्तनि खे इहा ई गुज़ारिश कंदा आहियूं त जॾहिं बि अव्हां कॉल करियो था प्रोग्राम में, तॾहिं तव्हां हिकिड़ो पंहिंजी शनाख़्त खणी था अचो, तव्हां पंहिंजो किरदारु खणी था अचो। कॾहिं कॾहिं ईअं थिए थो, कुझु दोस्त उन उते बि कॉल कंदा जिते कुतनि जो आवाज़ु ईंदो, किथे निंडड़नि जो आवाज़ु ईंदो, किथे गॾनि जो आवाज़ु पियो पासनि खां ईंदो, किथे गाॾियुनि जो ट्रकुनि जो आवाज़ु पियो हूंदो। पर ईअं नाहे, मुंहिंजा भाउ, ही मीडिया आहे, तव्हांखे दुनिया ॿुधे थी ऐं तव्हां हिकिड़ो पंहिंजो किरदारु खणी था अचो, तव्हां पंहिंजी शनाख़्त खणी था अचो। इंसान जा जेके लफ़्ज़ हूंदा आहिनि उहे इंसान जे ख़ानदान खे ज़ाहिर कंदा आहिनि, उनजी अहमियत खे ज़ाहिर कंदा आहिनि। तंहिं करे अव्हां जॾहिं बि लाइव कॉल ते अची करे ॻाल्हायो, सुठो ॻाल्हायो, बहितर ॻाल्हायो, जेको अव्हांजो हुस्न इख़लाक़ आहे उनखे ज़ाहिर करे थो। प्रोग्राम में कॉलर लाइन ते मौजूदु आहे, कॉल जे तरफ़ वञूं पिया। अस्सलाम वालेकुम।
9: वालेकुम सलाम सर।
5: जी मुंहिंजो साईं, केरु था ॻाल्हाए पियो? ख़ुशामदी चऊं। जी जी, मुंहिंजा भाउ, ख़ुशामदी चऊं था अव्हांखे। छा पुछंदा डॉक्टर साहिब खां? अच्छा, शुगर वग़ैरह टेस्ट कराई आहे?